यो हो किप्स 98.3 FM तपाईसँगको सहयात्रा

यो हो किप्स 98.3 FM तपाईं

0: यो हो किप्स 98.3 एफएम तपाई सँगको सहयात्रा
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
4: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
5: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
4: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
5: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
6: सुबिसु छिटो पनि सुरक्षित पनि
7: थप जानकारी तथा बुकिङका लागि
8: 01-42-35-888 98-0-12-35-888

0: Life-Changing Quotes. भाग्यमाथि त्यही भरोसा गर्दछ जसमा पौरख हुँदैन, यो भनाई हो चाणक्यको।
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौ, कोही कसैलाई यस्तो परेमा उजुरी गरौ र कानूनी कारवाही गरौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि यूपीएस इन्भर्टर सोलर उपलब्ध। यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ। सोलर होस वा हाइब्रिड सिस्टम, बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम।
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
7: यु क्यान डान्स,
8: यु क्यान सिङ, ऑल यु गॉट टु डू इज
9: जस्ट ट्यून इन
8: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.

0: वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ।
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाई हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
4: भन्ज्याङ चौतारी
3: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।

0: हरेक शनिबार बेलुकी 10 बजे
1: फुलको डाली डालीमा तिम्रो रूपको लाली
0: नेपाली चलचित्रका सदाबहार गीतहरु
2: मेरो निन्द्राको तिर्खा रात र दिनको किन छोडेको
0: Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPS FM 98.3.
3: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक, सधैं तपाईंसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
4: साथै अनुभवी चिकित्सक सँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
0: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
4: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
3: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
4: फोन नम्बर 4910511 4910511 9851170939 9851170939.
5: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 5302678. 5302678.

0: Kips FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
1: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
2: In aankhon ki masti mastane hazaar
3: Kips 98.3 FM ma gazal sansar
4: mujhse milne shama jala kar aaj mahal mein
3: गजल संसार
4: का खजाना तेरा भी है, मेरा भी।
5: हर एक शनिवार दिन की 10 बजे
6: समय बितेको पत्तै हुँदैन तर के तपाईको पैसा समयसँगै बढिरहेको छ अब ढिलो नगर्नुहोस् तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ मात्र 1000 रुपैयाँबाट एसआईपी सुरु गर्नुहोस् तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ न धेरै जान्न पर्ने झन्झट न बजारको उतार चढावको डर एसआईपी मा थोरै लगानी बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटल मा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना सुरु गर्नुहोस्
7: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
8: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
7: किन ए एसी लाइट ब्रिक नै
8: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
7: वाह मैले खोजेको जस्तो रहेछ
8: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-012-35-444
9: 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिने छन् यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
10: नेपाल सरकार विज्ञापन बोर्ड
11: Stay connected with your favorite station, Kips FM 98.3 MHz.
12: Join our community on Facebook for the latest updates and all the music you love.
11: And don't stop there, follow us on Instagram and TikTok too. Search Kips FM 98.3 MHz and hit that follow button today.
13: Babu, pani ko bill tiri de lo.
14: La, tiri de.
15: Babu, batti ko bill tiri de aaja.
14: La, la, tiri de.
13: Dada! इन्टरनेट को पनि लास्ट दिनु है आज
14: ल त्यो पनि तिर्दे
13: तर सबै कुरा यति छिटै कसरी तिरिस
14: किनकि मसँग हाम्रो पात्र छ
15: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
14: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैचिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैचिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरु एकैचिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनु होस् अनि गर्नु होस् सम्पूर्ण भुक्तानी सजिलै हाम्रो पे
16: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
17: इन्ट्रोड्युसिङ वाईफाई 6 विथ सुबिसु सुरक्षा
18: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
17: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
18: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टन्ट ब्लक हुन्छ
16: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
18: 01-42-35-888 98-12-35-888
17: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स मा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरु सुपथ मूल्यमा तपाईका पुराना इन्भर्टर ब्याट्रीहरुको एक्सचेन्ज सुविधा तपाईका पुराना इन्भर्टर ब्याट्रीहरु ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरु लग्नुहोस् साथै तपाईको इन्भर्टर युपीएसहरु मर्मत समारका लागि सम्झनु होला
19: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
20: Kips FM 98.3 presents Pop Hour.
21: मुझे कैसे पता न चला कि तू मैनू प्यार
20: Every Friday 12 p.m.

0: तपाईं सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 8 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Mix Max at 98.3.

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमीलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त
3: History of Rock.
4: Here I am, rock you like a hurricane.
0: Monday 3 p.m. Only on Keeps FM 98.3 MHz, your companion.
5: Enjoy the cover version of your favorite songs. Cover Mania at 98.3. Cover Mania at 98.3.
1: Every Monday 5 PM and Friday 8 PM.
6: Engineer Shab, ghar banaun khud de chu. Kun ita ramro hola?
7: Aru hai na. Ye AC light brick nahi roznus.
6: Kina AC light brick nahi?
7: Yo, halka mazboot ra thulo akar ko huncha, jasle kharcha ghatauncha. Nirman chito ra bhukamp jokhim kam garcha. Teti matra hoina, yesle ghar garmi ma chiso jado ma nyano rakhcha.
6: Wah, maile khojeko jasto rahecha.
7: Strong, light and smart. AC light brick factory Maliku Dhading. Phone sunay 591-35-96-98-35-444.
8: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
1: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
9: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
1: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
8: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईको स्वास्थ्यको सच्चा साथी
1: फोन नम्बर 4910511 4910511 98511709 98511709
10: What's the secret to success?
11: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
11: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
12: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678
13: नेपाली संगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
14: म्युजिक मज्जा
13: प्रत्येक मंगलबार बेलुकी 8 बजे देखि 9 बजे सम्म र प्रत्येक बिहीबार बिहान 7 बजे देखि 8 बजे सम्म मात्र केप्स 98.3 एफएम मा
15: पुरै एक घंटा तीनवटा मूवीज का सुपरहिट गीतहरू
16: 3 इन 1
17: एभ्री स्याटरडे 9 AM एन्ड थर्सडे 6 PM
18: कपाई सुन्दुन्छ किप्स 98.3
16: एफएम बिंग बिंग डम मिक्स मैक्स एट 98

0: Yo ho, Kips 98.3 FM. Tapai Sangako Sahayatra.
1: Are you ready to turn up the volume and rock out like never before?
2: From Led Zeppelin to AC/DC, from Queen to the Rolling Stones, and from Guns N' Roses to Nirvana, we've got the ultimate playlist of rock greatness.
1: Join us as we journey through the decades of rock and roll, featuring the timeless classics that still get your heart pounding and your fists pumping.
2: Don't miss a beat. Mark your calendars and set your alarms, because it's time to rock out with the best.
1: Rock Fever. Every Friday 9 a.m. and every Thursday 7 p.m.
2: Radio station Kips FM 98.3 megahertz.
3: Wake me up when September ends.
4: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits, and many more. Tune into Weekly 10.
5: Time Sunday 7 p.m., Monday 9 a.m., and Thursday 2 p.m.
4: on Kips 98.3 FM.
6: Samay biteko pattai hundaina. तर के तपाईको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्। तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ। मात्र 1000 रुपैयाँबाट एसआईपी सुरु गर्नुहोस्। तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्नु पर्ने झन्झट, न बजारको उतारचढावको डर। एसआईपी मा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछापुस्र बैंक वा क्यापिटल मा सम्पर्क गरी माछापुस्र एसआईपी योजना सुरु गर्नुहोस्।
7: मोटरसाइकल ब्याट्री इजी एक्सचेन्ज अफर।
8: तपाईको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्।
9: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।

0: वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
4: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
3: के रे, नानी त भर्खर 17 की लागि होइन र?
4: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
3: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छ।

0: विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
1: ए हो र, नेपाल सरकार विज्ञापन बोर्ड।

0: life-changing quotes. भविष्य तिनीहरूको हो जसले आफ्नो सपनाको सुन्दरतामा विश्वास गर्दछन्। यो भनाइ हो एलिनोर रुजवेल्टको।
1: टिप्स 98.3 FM मा गजल संसार।

0: गजल संसार
1: गम का खजाना तेरा भी है मेरा भी।
2: हर एक शनिवार बिल्की 10 बजे
3: World's full of tremendous numbers of trend and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
4: अब आयो अति सुपथ मूल्यमा ट्याक्सी माइक्रोबस डेलिभरी भ्यान पिकअप बस तथा ट्रकका लागि ग्यारेन्टिड ब्याट्रीहरू न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स ब्याट्री सप कुलेश्वरबाट नयाँ ब्याट्री खरिद गर्नुहोस् र पाउनुहोस् हेभी डिस्काउन्ट र जुनसुकै ब्रान्डका पुराना ब्याट्री एक्सचेन्ज सुविधा
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
6: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
8: You can dance.
9: You can sing. All you gotta do is
10: just tune in.
9: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
11: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
12: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
13: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
12: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
13: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
14: सुबिसु छिटो पनि सुरक्षित पनि
15: थप जानकारी तथा बुकिङका लागि
16: 01-42-3888 98-12-35-888
17: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत Just tune in, radio, naya generation ko.
2: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरूका ब्याट्रीहरूको सजिलै एक्सचेन्ज अफर तपाईँको कार भ्यान एसयुभी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टिड ब्याट्रीहरू लग्नुहोस्
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
2: नेपाली चलचित्रका सदाबहार गीतहरू Wednesday and Saturday, 2 p.m. Thursday, 10 p.m. Only on KIPS FM 98.3.
3: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् Weekly Roll News. मात्र KIPS FM 98.3 MHz-मा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स टाइम चेक
1: अहिले बिहानको 9 बजेको छ
2: Keeps you cool.
3: Keeps you alive.
4: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
0: English retro numbers. English retro numbers. At 98.

0: enjoy 60s, 70s and 80s Bollywood numbers.
1: Chandan sabadan, chanchal chitvan, dheere se tera ye muskaan.
0: Bollywood golden hits.
2: Kayavali pyar ka dushman hai.
0: Every Monday and Friday 10 p.m. Sunday and Tuesday 4 p.m.
3: Hey, bachna ae haseeno lo main aa gaya.
4: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
0: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
5: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
0: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
4: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
0: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
6: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
7: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौँ
6: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौँ
7: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउँ
6: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्
7: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन
6: सजग रहौँ आफ्ना अग्रजको सम्मान गरौँ आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
9: Join our community on Facebook for the latest updates and all the music you love.
8: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
10: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
11: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरूका ब्याट्रीहरूको सजिलै एक्सचेन्ज अफर तपाईँको कार भ्यान एसयुभी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टिड ब्याट्रीहरू लग्नुहोस्
12: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
13: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा नेपाली पॉप फ्लैशबैक Every Sunday and Tuesday 10 p.m. Thursday 9 a.m. and Saturday 5 p.m.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
3: Samay biteko pattai hundaina. तर के तपाईको पैसा समयसँगै बढिरहेको छ अब ढिलो नगर्नुहोस् तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ मात्र 1000 रुपैयाँबाट एसआईपी सुरु गर्नुहोस् तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ न धेरै जान्न पर्ने झन्झट न बजारको उतार चढावको डर एसआईपीमा थोरै लगानी बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना सुरु गर्नुहोस्
4: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
5: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
4: किन एएसी लाइट ब्रिक नै
5: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
4: वाह मैले खोजेको जस्तै रहेछ
5: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591335996 98012 34444

साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्। Connect to my world link and always stay connected wherever you are. Does your computer

0: life-changing quotes. बिहानको एउटा सानो सकारात्मक सोचले तपाईको पूरा दिन परिवर्तन गर्न सक्छ.
1: क्योंकि तुम ही हो, अब तुम ही हो, जिंदगी.
2: बेस्ट रोमांटिक हिंदी सॉन्ग, बेस्ट रोमांटिक हिंदी सॉन्ग.
1: दिल दिया गल्ला करांगे नाल नाल.
2: बेस्ट रोमांटिक हिंदी सॉन्ग एवरी संडे 9 PM, ट्यूसडे 6 PM.
1: पहला नशा, पहला खुमार.
2: स्टेशन गिव्स FM 98.3 MHz.
1: नया प्यार है, नया इंतजार.
3: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits, and many more. Do tune into weekly 10. Weekly 10.
4: Time Sunday 7 PM, Monday 9 AM, and Thursday 2 PM
3: on KIPS 98.3 FM.
5: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
0: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा. तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्. साथै तपाईँको इन्भर्टर UPSहरू मर्मत समारका लागि सम्झनुहोला.
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ. फोन नम्बर 5302678, 5302678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
2: KIPS 98.3 FM मा गजल संसार.
1: मुझसे मिलने शमा जला कर आज महल में आज.
2: गजल संसार.
1: गुम का खजाना तेरा भी है मेरा भी.
0: हर एक शनिवार बिल्कुल 10 बजे

0: तपाईँ सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पेनियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 10 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Are you ready for the big O?
0: This is In Box.

0: are in tune to KIPS FM 98.3 MHz, your companion.
1: पूरे एक घंटा तीनोटा मूवीज का सुपरहिट गीत हरू.
0: 3 in 1.
2: Every Saturday 9 AM and Thursday 6 PM.
3: Enjoy the cover version of your favorite songs. Cover Mania at 98.3. Cover Mania at 98.3.
2: Every Monday 5 PM and Friday 8 PM.
4: स्वस्थ जीवन, सुखी जीवन, हलेसी इंटरवेंशनल रेडियोलॉजी IR क्लिनिक, सधैं तपाईंसँग.
2: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ. हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ.
5: कम दुखाई, रगत नबग्ने, छिटो र सुरक्षित उपचार, नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज. बायोप्सीदेखि ड्रेनेजसम्म, न्युडुलदेखि क्यान्सरसम्म उन्नत प्रविधिबाट उपचार.
2: खुसीको खबर, हरेक आइतबार हलेसी IR क्लिनिकमा भेरिकोस भेन, पार्टिगर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्.
4: अनुभवी चिकित्सक, विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी IR क्लिनिक, नारायण टार, काठमाडौँ. तपाईँको स्वास्थ्यको सच्चा साथी.
2: फोन नम्बर 4910511, 4910511, 98511709, 98511709.
6: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इटा राम्रो होला?
7: अरु होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्.
6: किन एएसी लाइट ब्रिक नै?
7: यो हल्का, मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ. त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो, जाडोमा न्यानो राख्छ.
6: वाह, मैले खोजेको जस्तो रहेछ.
7: स्ट्रङ, लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ. फोन 01-591-3596, 98-012-35-444.
8: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678.
9: You can dance.
10: You can sing. All you gotta do is
11: just tune in.
1: KIPS FM 98.3 MHz, your companion.
12: The radio of new generation.
13: What's the secret to success?
14: Simple. Say yes to radio advertising.
13: Your brand, our voice. One message, thousands of listeners.
14: Radio advertising. Affordable, effective, and culturally close.
13: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
2: Enjoy 60s, 70s and 80s Bollywood numbers.
15: Bollywood Golden Hits.
2: Every Monday and Friday 10 PM, Sunday and Tuesday 4 PM.

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्यून इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
2: Are you ready for the big O? This is Inbox

0: नेपाल भाषाया न्याय पुसेचौ मेत
1: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 MHz।
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
4: समय बितेको पत्तै हुँदैन, तर के तपाईको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ। मात्र 1,000 रुपैयाँबाट यस आईपी सुरु गर्नुहोस्। तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्नु पर्ने झन्झट, न बजारको उतार चढावको डर। यस आईपीमा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प यस आईपी योजना शुरू गर्नुहोस्।
5: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
8: के भयो बोलादै, के गुनगुनाइरहेको?
7: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
8: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
7: यति सजिलै?
8: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: तीस वर्ष देखि इंटरनेट को स्पीड में मात्र होइन प्रविधि सुविधा सृजनशीलता में पनि सधैं छिटो वर्ल्डलिंक मनसंग जोड़िएको तार तपाईलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिंक
1: मोटरसाइकल बैटरी इजी एक्सचेंज अफर
2: तपाईको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
7: म्युजिक मजा
6: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
8: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Kips FM 98.3 MHz.
9: This is Kips 98.3 FM, your companion.
10: Are you ready for the big O?
11: This is Inbox.

0: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।
1: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरूका ब्याट्रीहरूको सजिलै एक्सचेन्ज अफर। तपाईँको कार, भ्यान, एसयुभी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टिड ब्याट्रीहरू लग्नुहोस्।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
6: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
7: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
6: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
7: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
8: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
9: 01-42-35-888 98-12-35-888।
10: You can dance.
11: You can sing. All you gotta do is
12: just tune in.
11: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
13: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
13: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
14: Nepali Super Hits.

0: every Tuesday and Friday, 1 p.m., Wednesday, 10 p.m.
1: Timile bhane ka sara dev chhoera ma
2: Nepali super hits
0: only on Kips FM 98.3
3: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाई हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
4: भञ्जाङ चौतारी
3: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा

0: Kips 98.3 FM, your companion.
1: This is it.

0: हो KIFS 98.3 FM तपाई सँगको सहयात्रा
1: Best romantic Hindi song.
2: तुझमे रब दिखता है यारा मैं क्या करूं तुझमे रब दिखता है यारा मैं क्या करूं
1: Every Sunday 9 p.m. and Tuesday 6 p.m.
3: समय बितेको पत्तै हुँदैन तर के तपाईको पैसा समयसँगै बढिरहेको छ अब ढिलो नगर्नुहोस् तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ मात्र 1000 रुपैयाँबाट एसआईपी सुरु गर्नुहोस् तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ न धेरै जान्नु पर्ने झन्झट न बजारको उतार चढावको डर एसआईपी मा थोरै लगानी बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटल मा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना सुरु गर्नुहोस्
4: Stay connected with your favorite station keeps FM 98.3 megahertz
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
7: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
8: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
8: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
9: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
7: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
10: 01-42-35-888 98-12-35-888
11: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
12: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
13: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
14: मलाई मुख र घाँटीको क्यान्सर छ बाँचेर पनि म मरेतुल्य भएँ म अलिकति पनि हिँड्न सक्दिनँ श्वास प्रश्वासमै समस्या देखियो
15: धुम्रपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ
16: नेपाल सरकार विज्ञापन बोर्ड
17: अब आयो अति सुपथ मूल्यमा ट्याक्सी माइक्रोबस डेलिभरी भ्यान पिकअप बस तथा ट्रकका लागि ग्यारेन्टिड ब्याट्रीहरू न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स ब्याट्री सप कुलेश्वरबाट नयाँ ब्याट्री खरिद गर्नुहोस् र पाउनुहोस् हेभी डिस्काउन्ट जुनसुकै ब्रान्डका पुराना ब्याट्री एक्सचेन्ज सुविधा
18: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
19: Listen to your favorite classic English songs only on English Retro Numbers English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station KIPPS FM 98.3 MHz.

0: Don't change the station. We'll be right back. You are listening to KIPPS FM 98.3 MHz, your companion. Just tune in.
1: नेपाली पप गीतहरुको उतार चढ़ाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला KIPPS Most Wanted. KIPPS Most Wanted.
2: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
3: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्चस्तरीय जाँच र उपचार एउटै ठाउँमा
4: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
5: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
4: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
6: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
4: फोन नम्बर 4910511 4910511 9851170939
7: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
8: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
7: किन ए एसी लाइट ब्रिक नै
8: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
7: वाह मैले खोजेको जस्तो रहेछ
8: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 35 96 98 012 34 44
9: What's the secret to success?
10: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
10: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising where every word makes an impact. KIPPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
11: मोटरसाइकल ब्याट्री इजी एक्सचेन्ज अफर
12: तपाईको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्
13: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
14: Enjoy the cover version of your favorite songs. Cover Mania at 98.3. Cover Mania at 98.3.
4: Every Monday 5 p.m. and Friday 8 p.m.
15: Yoho KIPPS FM 98.3 MHz.
16: KIPPS 98.3 FM को कलिउड टाइममा अहिले तपाईं सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरू

से स्यालै रहेछ नि मलाई फकाउँथे फकाउँदै चम्पक भइछ नि देख्दा सोझी थिए घुस घुसे स्यालै रहेछ नि।

0: Life-changing quotes. बुद्धि र चरित्र साँचो शिक्षाको लक्ष्य हो। यो भनाई हो मार्टिन लुथर किङ जुनियरको।
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
0: म्युजिक मज्जा म्युजिक
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएममा।

0: Expresscu saata o Nepal bari chaudha hazar bhanda badi hotspots haruma free internet ko maja linuhos.
1: Our life is always on the happening. Kuru kuru.
0: Connect to my world link and always stay connected wherever you are.
2: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
5: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
7: पुरै एक घंटा तीनोटा मूवीज का सुपरहिट गीतहरु
8: 3 in 1
9: Every Saturday 9 a.m. and Thursday 6 p.m.

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले मध्याह्नको 12 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Chemical X.
5: On Keeps 98.3.
7: Fox at 98.3.
6: Chemical X.
5: Enjoy.
6: X.

0: Kids 98.3 FM, your companion.
1: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
2: भन्ज्याङ चौतारी
1: प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
3: पुरै एक घन्टा तीनवटा मुभिज का सुपरहिट गीतहरू
4: थ्री इन वन
5: Every Saturday, 9 a.m. and Thursday, 6 p.m.
6: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114
8: ड्राइभर मामाइलो मोटर चलाउ
9: अब आयो अति सुपथ मूल्यमा ट्याक्सी माइक्रोबस डेलिभरी भ्यान पिकअप बस तथा ट्रकका लागि ग्यारेन्टिड ब्याट्रीहरू न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स ब्याट्री सप कुलेश्वरबाट नयाँ ब्याट्री खरिद गर्नुहोस् र पाउनुहोस् हेभी डिस्काउन्ट जुनसुकै ब्रान्डका पुराना ब्याट्री एक्सचेन्ज सुविधा
10: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
11: यु क्यान डान्स
12: यु क्यान सिङ ऑल यु गॉट टू डू इज
13: जस्ट ट्यून इन
3: Kips FM 98.3 MHz, your companion.
14: The radio of new generation.
15: Amilai Sunhos, www.kipsfm.com Marfot. Just tune in, radio, naya generation ko.

0: वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वेल्डिङ।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: Raja Motiwa Motina Yewa Ni Pushi Changu to Kele
6: नेपाल भाषाया न्याय पुसिचौ मेता
7: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज।

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Kips FM 98.3 MHz मा
1: नमस्कार अनि हार्दिक स्वागत छ तपाईं सुन्दै हुनुहुन्छ Kips 98.3 FM
2: हजुर नमस्ते अनि स्वागत छ यो Kips FM 98.3
3: सुजल पा अनि गिन नमस्कार Kips 98.3 FM
4: यो हो Kips 98.3 FM तपाईं सँगको सहयात्रा
5: On Kips 98.3
6: Pop at 98.3
5: Chemical X
6: Enjoy
5: X.

0: Sheeps FM 98.3 MHz. Your companion.
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
2: म्युजिक मज्जा
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा
3: Best romantic Hindi song.
4: तुझमे रब दिखता है यारा मैं क्या करूं तुझमे रब दिखता है यारा मैं क्या करूं
3: Every Sunday 9 p.m. and Tuesday 6 p.m.
5: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
6: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
7: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
6: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
8: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
6: फोन नम्बर 4910511 9851170939 9851170939
9: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
10: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ
11: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ
10: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
11: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
10: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ
11: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ
10: नेपाल सरकार विज्ञापन बोर्ड
12: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरूका ब्याट्रीहरूको सजिलै एक्सचेन्ज अफर तपाईँको कार भ्यान एसयुभी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टिड ब्याट्रीहरू लग्नुहोस्
13: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
14: What's the secret to success?
15: Simple. Say yes to radio advertising.
14: Your brand, our voice. One message, thousands of listeners.
15: Radio advertising. Affordable, effective, and culturally close.
14: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
0: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
16: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
17: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
0: KIPS 98.3 FM your companion
18: Chemical X
19: on KIPS 98.3
18: Fog at 98.2.
19: Enjoy.

0: सुन्दै किप्स एफएम 98.3 मेगाहर्ट्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले दिउँसोको 1 बजेको छ
3: किप्स यू कूल
4: किप्स यू अलाइभ
5: किप्स यू एन्टरटेन किप्स 98.3 FM, your companion, your companion, your companion.
2: KIPS 98.3 FM, Purva Mechi Dekhi, Parshim Mahakali Samaka, Lok Bhaka.

0: यो हो KIPS 98.3 FM तपाईसँगको सहयात्रा
1: एक फूल झरेर के भो एक फूल झरेर के भो
2: नेपाली सुपरहिट्स

0: What's the secret to success?
1: Simple. Say yes to radio advertising.
0: Your brand, our voice. One message, thousands of listeners.
1: Radio advertising. Affordable, effective, and culturally close.
0: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
2: समय बितेको पत्तै हुँदैन तर के तपाईको पैसा समयसँगै बढिरहेको छ अब ढिलो नगर्नुहोस् तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ मात्र 1000 रुपैयाँबाट एसआईपी सुरु गर्नुहोस् तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ न धेरै जान्न पर्ने झन्झट न बजारको उतार चढावको डर एसआईपीमा थोरै लगानी बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना सुरु गर्नुहोस्
3: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
4: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
3: किन एएसी लाइट ब्रिक नै
4: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
3: वाह मैले खोजेको जस्तै रहेछ
4: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-35-96-98-9-12-35-444
5: मोटरसाइकल ब्याट्री इजी एक्सचेन्ज अफर
6: तपाईको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्
7: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
8: बाबु पानीको बिल तिरिदे
9: ल तिरिदे
10: बाबु बत्तीको बिल तिरिदे है आज
9: ल ल तिरिदे
8: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
9: ल त्यो पनि तिरिदे
8: तर सबै कुरा यति छिटै कसरी तिरिस
9: किनकि मसँग हाम्रो पात्र छ
10: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
9: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै

0: the radio station that keeps you cool, alive and entertained. Keeps FM 98.3 MHz, your companion.
1: Kips 98.3 FM मा गजल संसार
2: मुझसे मिलने शमा जलाकर आज महल में आज
1: गजल संसार
2: गम का खजाना तेरा भी है मेरा भी
3: हर एक शनिवार बिल्कुल 10 बजे
4: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग
5: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
3: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नॉन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
5: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाटिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
4: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
5: फोन नम्बर 4910511 4910511 98511709
3: अब आयो अति सुपथ मूल्यमा ट्याक्सी माइक्रोबस डेलिभरी भ्यान पिकअप बस तथा ट्रकका लागि ग्यारेन्टिड ब्याट्रीहरू न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स ब्याट्री सप कुलेश्वरबाट नयाँ ब्याट्री खरिद गर्नुहोस् र पाउनुहोस् हेभी डिस्काउन्ट जुनसुकै ब्रान्डका पुराना ब्याट्री एक्सचेन्ज सुविधा
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
7: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन् यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: You can dance.
10: You can sing. All you gotta do is
11: just tune in.
10: Kips FM 98.3 MHz, your companion. The radio of new generation.

0: life-changing quotes. आफ्ना सपनाहरूलाई पछ्याउन बन्द नगर्नुहोस्, किनकि सपना साँच्चै साँचो हुन सक्छ। यो भनाइ हो सचिन तेन्दुलकरको।
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत। Just tune in, radio naya generation ko.
4: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
5: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
6: What's the secret to success?
2: Simple. Say yes to radio.

0: No advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
0: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
2: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित.
3: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा.
4: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट.
3: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित.
4: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ.
5: सुबिसु, छिटो पनि सुरक्षित पनि.
6: थप जानकारी तथा बुकिङका लागि
1: 01 42 567 3114.
2: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित.
3: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा.
4: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट.
3: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित.
4: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ.
5: सुबिसु, छिटो पनि सुरक्षित पनि.
6: थप जानकारी तथा बुकिङका लागि
7: 01 42 35 888 98 012 35 888.
8: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits, and many more. Do tune into Weekly 10. Weekly 10.
9: Time Sunday 7 p.m., Monday 9 a.m., and Thursday 2 p.m.
8: on KIPS 98.3 FM.

0: Peeps FM 98.3 MHz. Your companion.
1: भइगो नि जाउ छोडेर जानेलाई भइगो नि जाउ तर्केर जाने
2: Keeps unplugged
1: मोडमा ल्याही
2: नेपाली आर्टिस्ट सिङ्गर्सहरूका अनप्लग्ड गीतहरू सुन्न नछुट्याउनुहोला हरेक आइतबार मध्याह्न 12 बजे र शनिबार दिउँसो 4 बजे।

0: every Tuesday 12 p.m. and Thursday 8 p.m.
1: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
2: तपाईंकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
1: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
6: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
8: Best romantic Hindi song.
9: Tujh mein rab dikhta hai yaara main kya karun, tujh mein rab dikhta hai yaara main kya karun.
8: Every Sunday 9 p.m. and Tuesday 6 p.m.

0: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
1: किप्स 98.3 एफएम
2: Hollywood Golden Hits

Life-changing quotes. चिन्ता भनेको समयको पूर्ण बर्बादी हो। यसले केही पनि परिवर्तन गर्दैन, यसले तपाईँको आनन्द लुट्छ र केही नगर्न दिई तपाईँलाई व्यस्त राख्दछ।

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले दिउँसोको 3 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Keeps FM 98.3 presents Beauty, Health and Lifestyle. नमस्कार श्रोता मित्र स्वागत छ कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज द रेडियो स्टेशन द्याट किप्स यू कुल किप्स यू अलाइभ एन्ड किप्स यू इन्टरटेन्ड म हुँ आरजे युक्ता कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा तपाईँ सुन्न सक्नुहुन्छ ब्युटी हेल्थ वा लाइफ स्टाइल सम्बन्धी कुनै एउटा टपिकमा केही टिप्स वा जानकारी हजुर सो आज हामी विस्तृत रूपमा छलफल गर्दैछौँ विषय तपाईँ कसरी आफ्नो दाँत र गिजाको राम्रो हेरचाह गर्न सक्नुहुन्छ हजुर यही विषय लिएर मसँग केही बुदाहरू छन् जसबारे म तपाईँलाई विस्तारमा भन्नेछु पहिलो बुदा रहेको छ दाँत र गिजाको राम्रो हेरचाह गर्नको लागि तपाईँले दिनमा 2 पटक दाँत माझ्नु पर्ने हुन्छ दिनमा कम्तीमा 2 पटक बिहान र बेलुका दाँत माझ्नु अत्यन्त जरुरी हुन्छ राति सुत्दा मुख सुक्खा हुन्छ र ब्याक्टेरिया छिटो बढ्छन् यदि दाँत नमाझी सुत्नु भयो भने खानाको कणबाट एसिड बन्ने प्रक्रिया बढ्छ जसले दाँतमा किरा लगाउँछ हजुर श्रोता महानुभाव तपाईँले ब्रस गर्दा कम्तीमा 2 मिनटसम्म ब्रस गर्नुपर्ने हुन्छ हजुर दाँतको सबै भाग र किचाहरू पनि ब्रस गर्दा सफा गर्नुहोस् हजुर यो पहिलो टिप मैले तपाईँलाई भनिसके अब हामी सुन्नेछौ गीत रहेको छ चकाचक यो गीत मुभी अतरङ्गी रेबाट रहेको छ यस गीतको कम्पोजर अरेन्जर र प्रड्युसर हुनुहुन्छ एआर रहमान सिङ्गर श्रेया घोषाल हुनुहुन्छ भने लिरिक्स दिनुभएको छ इर्शाद कामिलले

अलराइट श्रोता मित्र हामीले सुन्यौं गीत चकाचक मुभी अतरंगी रे बाट। श्रोता मित्र आजको कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा म तपाईँलाई भन्दैछु केही टिप्स तपाईँ कसरी आफ्नो दाँत र गिजाको राम्रो हेरचाह गर्न सक्नुहुन्छ हजुर यही विषयमा रहेर। दोस्रो बुदा रहेको छ सही तरिकाले ब्रस गर्नुहोस्। श्रोता मित्र धेरै मानिसले दाँत जोडले घोटेर माझ्छन् जसले दाँतको इनामेल घिस्टन्छ र गिजा कमजोर बन्न जान्छ। ब्रसलाई गिजासँग 45 डिग्री कोणमा राखेर हल्का गोलाकार चालमा माझ्नु उत्तम हुन्छ। दाँतको अगाडि पछाडि र चपाउने सतह सबै सफा गर्नुपर्छ। साथै जिब्रो पनि सफा गर्दा मुखबाट आउने दुर्गन्ध कम हुन्छ। ओके सो यो दोस्रो बुदा मैले विस्तारमा तपाईँलाई भनि नै सके। अब फेरि हामी अर्को गीत सुन्नेछौँ। अर्को गीत रहेको छ नेपाली गीत खिन्ताङ। यस गीतको सिङ्गर हुनुहुन्छ कर्म सत्यन घले। लिरिक्स र कम्पोजिसन बियोन्डको रहेको छ भने अरेन्जिङ र मिक्सिङ गर्नुभएको छ प्रिचेश श्रेष्ठले।

हजुर श्रोता मित्रहरुले भर्खरै गीत सुन्यौं खिन्ताङ यस गीतको सिंगर हुनुहुन्थ्यो कर्मा सत्यन खले ओके फेरि दाँत र गिजाको राम्रो हेरचाह गर्नको लागि अर्को एउटा बुदा रहेको छ दैनिक फ्लस गर्नुहोस् हजुर श्रोता महानुभावहरू दाँतको बीचमा अड्किएको खाना ब्रसले पूर्ण रूपमा निकाल्न सक्दैन फ्लसले तिसागुरा भाग सफा गर्छ फ्लस नगए गिजा सुन्निने रातो हुने र रगत आउने समस्या हुन सक्छ दिनमा एक पटक विशेष गरी राति फ्लस गर्न राम्रो बानी हो ओके यति भनिसके अब फेरि हामी सुन्नेछौँ अर्को गीत गीत रहेको छ शरारत फ्रम द मुभी धुरन्धर यस गीतमा म्युजिक दिनुभएको छ शाश्वत सचदेवले सिङ्गर्स हुनुहुन्छ मधुबन्ती बागची र ज्यास्मिन सनलास लिरिक्स यस गीतमा रहेको छ ज्यास्मिन सनलास र शाश्वत सचदेवको ओके श्रोता मित्र यो गीत हामी सुन्नेछौँ र गीतपछि म लिनेछु एउटा छोटो ब्रेक ब्रेकपछि म पुनः उपस्थित हुने नै छु कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइलमा र अरू पनि मसँग थुप्रै टिप्स र रमाइलो रमाइला गीतहरू छन् जुन म तपाईँको लागि राख्नेछु सुन्दै रहनुहोला स्टेसन किप्स एफएम 98.3 मेगाहर्ट्ज

0: FM 98.2 MHz. Jatunin.
1: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits, and many more. Do tune into Weekly 10. Weekly 10.
2: Time Sunday 7 p.m., Monday 9 a.m., and Thursday 2 p.m.
1: on KIPS 98.3 FM.
3: समय बितेको पत्तै हुँदैन, तर के तपाईको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्। तपाईं सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ। मात्र 1,000 रुपैयाँबाट यस आईपी सुरु गर्नुहोस्। तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्नु पर्ने झन्झट, न बजारको उतार चढावको डर। यस आईपीमा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प यस आईपी योजना शुरू गर्नुहोस्।
4: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै एटा राम्रो होला?
5: अरु होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
4: किन एएसी लाइट ब्रिक नै?
5: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
4: वाह, मैले खोजेको जस्तो रहेछ।
5: स्ट्रङ, लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-3596, 98-012-35-444।
6: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
7: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
8: के भयो बोलादै, के गुनगुनाइरहेको?
7: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
8: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त? अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
7: यति सजिलै?
8: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
9: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरूका ब्याट्रीहरूको सजिलै एक्सचेन्ज अफर। तपाईँको कार, भ्यान, एसयुभी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टिड ब्याट्रीहरू लग्नुहोस्।
10: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 530-2678, 530-2678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
11: What's the secret to success?
12: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
12: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
13: KIPS 98.3 FM, your companion.
14: KIPS FM 98.3 presents Beauty, Health and Lifestyle.
15: हजुर, ब्रेकपछि पुनः स्वागत छ कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइलमा। त
14: तपाईँ अहिले सुन्दै हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज वर्ल्ड वाइड. तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ हाम्रो अनलाइन एड्रेस kipsfm.com मार्फत वा एप हाम्रो पात्र मार्फत पनि तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ. म हुँ आरजे युक्ता. यस कार्यक्रममा म तपाईँलाई आज केही टिप्सहरू दिँदैछु आफ्नो दाँत र गिजाको कसरी तपाईँले राम्ररी हेरचाह गर्न सक्नुहुन्छ यही बारे मसँग केही टिप्सहरू रहेका छन्. ओके, सो मसँग अर्को टिप रहेको छ, गुलियो र अमिलो खाने कुरा सीमित गर्नुहोस्. चिनी भएको खाना र पेय पदार्थले मुखभित्र एसिड उत्पादन बढाउँछ. यही एसिडले दाँतको बाहिरी तह बिगार्छ. बारम्बार स्न्याक्स खानुभन्दा निश्चित समयमा मात्र खाना खानु राम्रो हुन्छ. गुलियो खाएपछि पानीले कुल्ला गर्नुहोस् र त्यसै गरी अमिलो खानाले भने दाँतको बाहिरी तह जसलाई इनामेल भनिन्छ यसलाई बिस्तारै घोल्छ, जसलाई हामीले एसिड इरोजन भन्छौँ. यसरी इनामेल पातलो भएपछि तातो चिसो वा मिठो खाँदा दाँत दुख्ने वा झनक्क हुने गर्दछ. एसिडले दाँत कमजोर भएपछि ब्याक्टेरियाले सजिलै असर गर्छ र क्याभिटी हुन सक्छ. सो त्यसैले श्रोता मित्र, गुलियो र अमिलो खानेकुरा सीमित गर्नुहोस्. अलराइट श्रोता मित्र, अब हामी सुन्नेछौँ गीत नै. अब हामी सुन्नेछौँ शिव परियारको आवाजमा गीत फेवा तालमा.

हामीले भर्खरै सुन्यौँ शिव परिवारको आवाजमा गीत फेवा तालमा। ओके, फेरि पनि दाँत र गिजाको हेरचाह कसरी हामीले राम्ररी गर्न सक्छौँ, यही बारेमा अर्को एउटा बुदा रहेको छ। सन्तुलित र पोषिलो आहार खानुहोस्। दाँत र गिजा बलियो राख्नको लागि भिटामिन डी र भिटामिन सी आवश्यक हुन्छ। दुध, दही, पनिर, साग सब्जी, फलफुल जस्ता पोषिलो खानेकुराले गिजालाई स्वस्थ राख्छ र संक्रमणबाट जोगाउँछ। राम्रो आहारले शरीरको रोगसँग लड्ने क्षमता पनि बढाउँछ र दाँतलाई पनि बलियो बनाउन मद्दत गर्छ। अल राइट, अब हामी फेरि सुन्नेछौ गीत नै। अब हामी सुन्नेछौ गीत बर्सो रे। यो गीत मुभी गुरुबाट रहेको छ। यस गीतको सिङ्गर हुनुहुन्छ श्रेया घोषाल, कम्पोजर हुनुहुन्छ ए आर रहमान, लिरिसिस्ट हुनुहुन्छ गुलजार।

ओके श्रोता मित्र, हामीले सुन्यौ गीत बर्सुरे फ्रम द मुभी गुरु। अब फेरि पनि दाँत र गिजाको कसरी राम्ररी हेरचाह गर्न सक्छौ हामी, त्यही बारे अर्को टिप रहेको छ। प्रशस्त पानी पिउनुहोस्। पानी प्राकृतिक रूपमा मुख सफा गर्ने माध्यम हो, जसले दाँतमा टाँसिएको खाना हटाउँछ र एसिड कम गर्न सहयोग गर्छ। विशेष गरी खाना खाइसकेपछि पानी पिउनु वा कुला गर्नु दाँतको सुरक्षाको लागि लाभदायक हुन्छ। अब यो टिप पछि फेरि पनि हामी गीत सुन्छौ। गीत रहेको छ मायाले मायालाई दिएको चिनो। यस गीतको सिङ्गर हुनुहुन्छ राजेश पायल राई। सो यो गीत पछि म लिनेछु एउटा छोटो ब्रेक। ब्रेक पछि श्रोता मित्र कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइलमा म फेरि आउनेछु र तपाईँलाई अरू पनि टिप्सहरू ल्याउनेछु र गीतहरू पनि लिएर आउने नै छु। स्टेसन किप्स FM 98.3 MHz सुन्दै रहनुहोला।

0: यो हो किप्स 98.3 FM तपाई संगको सहयात्रा
1: नेपाली पप गीतहरुको उतार चढ़ाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला किप्स मोस्ट वान्टेड किप्स मोस्ट वान्टेड
2: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
3: Epson M series printers primarily for crisp quality black and white prints at a cost of 25 paise per page up to 8000 pages with initial ink consuming just 12 watts of power 45 times lesser than laser printers and a 1-year warranty or 50,000 prints.
4: Printers don't come better these days. For your office backup, Mercantile Office Systems, Darbar Marg.
5: New Kathmandu Electric Electronics. Ekai Chanamuni UPS Inverter Solar Uplabda. Yes, Power Supply Solution House ma tapaiko ghar office ka lagi upyukta certified samanharu uplabda garaincha. Solar host wa hybrid system. Best price deal ra consultation ko lagi ek biswasilo naam.
6: Sampark Battery Shop New Kathmandu Electric Electronics Kuleshwar Kathmandu Phone number 530-2678 530-2678 Location ko lagi Google garnu hos Battery Shop New Kathmandu Electric Electronics
7: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
8: इन्ट्रोड्युसिङ वाईफाई 6 विथ सुबिसु सुरक्षा
9: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
8: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
9: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टन्ट ब्लक हुन्छ
7: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
10: 01 42 35 888 98 012 35 888

0: किप्स 98.3 एफएम मा गजल संसार
1: मुझसे मिलने शमा जलाकर आज महल में आज
0: गजल संसार
1: गम का खजाना तेरा भी है मेरा भी।
2: हर एक शनिवार बिल्की 10 बजे
3: यो हो केप्स 98.3 एफएम तपाईसँगको सहयात्रा
4: केप्स एफएम 98.3 प्रेजेंट ब्युटी हेल्थ एन्ड लाइफस्टाइल। हजुर श्रोता मित्र, कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइलमा पुनः स्वागत छ। तपाईँ सुन्दै हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्स। म हुँ आरजी युक्ता। संसारभर तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ हाम्रो अनलाइन एड्रेस किप्स एफएम .com मार्फत वा एप हाम्रो पात्रबाट पनि तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ। ओके, कार्यक्रममा तपाईँलाई म केही टिप्सहरू दिँदैछु। विषय रहेको छ दाँत र गिजाको हेरचाह तपाईँले कसरी गर्न सक्नुहुन्छ। ओके, सो यही विषयलाई लिएर अर्को बुदा रहेको छ, धुम्रपान र श्रुतिजन्य पदार्थबाट टाढा रहनुहोस्। चुरोट, खैनी, गुटखा आदिले गिजाको रोग, दाँत पहेँलो हुने समस्या र मुखको क्यान्सरको जोखिम बढाउँछ। यी पदार्थले गिजामा रगतको प्रवाह कम गर्छ, जसले संक्रमण निको हुन ढिला बनाउँछ। स्वस्थ दाँतको लागि यी बानी त्याग्नु अत्यन्त महत्वपूर्ण हुन्छ। ओके श्रोता मित्र, यो बुदा विस्तारमा मैले भनिसके, अब फेरि पनि हामी सुन्नेछौ गीत नै। अब हामी सुन्नेछौ मुभी क्वीनबाट गीत लन्डन थुमक्ता। यस गीतको सिङ्गर्सहरू हुनुहुन्छ लव जान्जवा, सोनु कक्कड र नेहा कक्कड।
5: उधर करो फिर चली गई यार, आ गई चली गई फिर, और चेक करके नहीं ला तू यार।

हजुर श्रोता मित्र, हामीले भर्खरै क्वीन मुभीबाट सुन्यौ गीत लन्डन थुमक्ता। ओके, दात र किचाको हेरचाह कसरी गर्न सक्नुहुन्छ त? यही विषयमा रहेर अर्को बुधा म तपाईँको लागि राख्न चाहँदैछु। बुधा रहेको छ, प्रत्येक छ महिनामा दाँतको परीक्षण गराउनुहोस्। धेरै जसो दाँतको समस्या सुरुमा पीडा रहित हुन्छ, त्यसैले थाहा नपाई बिग्रन सक्छ। नियमित जाँच गर्दा सानो समस्या ठूलो हुनु अघि नै उपचार गर्न सकिन्छ। दन्त चिकित्सकले दाँत सफा वा भनौँ स्केलिङ गरेर जमेको मैलो हटाउँछन्, जसले किचाको रोगबाट बचाउँछ। र यस्तै तरिकाले अरू पनि थुप्रै उपचारहरू तपाईँको दाँतको लागि चाहिएको हुन सक्छ, त्यसैले प्रत्येक छ महिनामा दन्त परीक्षण गराउन राम्रो हुन्छ। ओके, सो यही टिप मैले तपाईँलाई भनिसके। अब हामी सुन्नेछौँ करण भट्टको आवाजमा मतिर फर्की हेर न। यस गीतको प्रड्युसर हुनुहुन्छ अनुप कुँवर।

ओके श्रोता मित्र, हामीले सुन्यौं गीत म तिर फर्की हेर न बाई करण भट्ट। सो दाँत र गिजाको हेरचाहको लागि अर्को टिप रहेको छ, ब्रश समयमै फेर्नुहोस्। ब्रशको रेसा बिग्रिएपछि राम्रोसँग सफा गर्न सक्दैन, त्यसैले प्रत्येक 3 महिनामा नयाँ ब्रश प्रयोग गर्न उपयुक्त हुन्छ। यदि तपाईँ बिरामी हुनु भएको छ भने निको भएपछि ब्रश फेर्न अझ सुरक्षित हुन्छ। यस सँगसँगै अर्को पनि बुदा रहेको छ, बाल बालिकाको दाँतको हेरचाहमा विशेष ध्यान दिनुहोस्। सानैदेखि सही बानी बसाल्नु आवश्यक हुन्छ। बच्चालाई दिनमा 2 पटक दाँत माझ्ने बानी लगाउनुहोस्। गुलियो खानेकुरा नियन्त्रण गर्नुहोस् र नियमित दन्त परीक्षण गराउनुहोस्। ओके, सो यो टिप मैले तपाईँलाई दिइसके। अब यस सँगसँगै हामी कार्यक्रमको पनि अन्त्यतिर आइसकेको छौँ। आशा छ आजको यो कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल तपाईँलाई राम्रो लाग्यो होला, र साथै मैले तपाईँलाई धेरै उपयोगी कुराहरू पनि भने जुन चाहिँ तपाईँलाई लाभदायक हुनेछ, यस्तो मेरो विश्वास छ। सो यति भन्दै अब म युक्ताको पनि कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइलबाट बिदा माग्ने बेला भइसकेको छ। ओके, सो एउटा कार्यक्रम अन्तिम गीत राख्दै म बिदा माग्न चाहन्छु। गीत रहेको छ स्वीटी तेरा ड्रामा, एक गीत मुभी परेली की।

0: life-changing quotes. डरपोक आफ्नो मृत्यु अगावै धेरै पटक मर्छ, तर बहादुरले मृत्युको स्वाद केवल एक पटक चाख्छ। यो भनाइ हो विलियम शेक्सपियरको।
1: फुलको डाले डालेमा तिम्रो रूपको लाले।
2: नेपाली चलचित्रका सदाबहार गीतहरू।
3: मेरो
2: Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPS FM 98.3.
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising, affordable, effective, and culturally close.
4: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
6: Motorcycle battery, easy exchange offer.
2: तपाईँको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्।
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
8: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। Just tune in, रेडियो नयाँ जेनेरेसनको।

0: Don't change the station. We'll be right back. You are listening to Kips FM 98.3 MHz, your companion. Just tune in.
1: Enjoy the cover version of your favorite songs. Cover Mania at 98.3. Cover Mania at 98.3.
2: Every Monday 5 p.m. and Friday 8 p.m.
3: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
2: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
4: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
2: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
5: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511 4910511 9851170939
6: Stay connected with your favorite station. Kips FM 98.3 MHz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
6: And don't stop there. Follow us on Instagram and TikTok too. Search Kips FM 98.3 MHz and hit that follow button today.
8: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 5302678. 5302678.
9: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
10: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
11: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
10: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
11: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
9: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
2: 01-42-35-888 98-12-35-888
12: You can dance.
13: You can sing. All you gotta do is
6: just tune in.
0: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
14: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
14: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
14: Say yes to radio advertising, where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
15: Motorcycle battery. Easy exchange offer.
16: तपाईँको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्
17: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
18: पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
19: यो हो किप्स एफएम 98.3 मेगाहर्ट्ज।
20: एक्सक्यूज मी
21: नॉन स्टॉप बॉलीवुड मेगा हिट्स।

0: 30 वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क वनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
4: लो किन नि, के भो सन्चो भएन?
3: होइन, यतिकै जानै मन लागेन।
4: यतिकै पनि हुन्छ?
3: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
4: ए, कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
5: नमस्ते, कति कामले पाल्नु भयो?
4: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
5: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
3: हस् म्याडम।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
8: The radio station that keeps you cool, alive and entertained. KIPS FM 98.3 MHz. Your companion.
9: Excuse me.
10: Non-stop Bollywood mega hits.

life-changing quotes. कसैलाई हराउनु सजिलो हुन्छ तर कसैलाई जित्नु त्यो धेरै गाह्रो हुन्छ। यो भनाई हो एपीजे अब्दुल कलामको।

0: स्वस्थ जीवन, सुखी जीवन। हलेसी इंटरवेंशनल रेडियोलॉजी IR क्लिनिक, सधैं तपाईंसँग।
1: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ। हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ।
2: कम दुखाई, रगत नबग्ने, छिटो र सुरक्षित उपचार, नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज, बायोप्सीदेखि ड्रेनेजसम्म, न्युरुलदेखि क्यान्सरसम्म उन्नत प्रविधिबाट उपचार।
1: खुशीको खबर, हरेक आइतबार हलेसी IR क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
3: अनुभवी चिकित्सक, विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी IR क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
1: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939.
4: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer.

0: computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
1: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन एटा राम्रो होला
2: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
1: किन ए एसी लाइट ब्रिक नै
2: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
1: वाह मैले खोजेको जस्तै रहेछ
2: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591335996 98012345

0: radio station that keeps you cool, keeps you alive, and keeps you entertained. Kips FM 98.3 MHz. Just tune in.
1: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 MHz मा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
2: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday, 8 a.m. and Saturday, 6 p.m.
3: Stay connected with your favorite station. Keeps FM 98.3 MHz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
5: समय बितेको पत्तै हुँदैन तर के तपाईको पैसा समयसँगै बढिरहेको छ अब ढिलो नगर्नुहोस् तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ मात्र 1000 रुपैयाँबाट यस आईपी सुरु गर्नुहोस् तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ न धेरै जान्नु पर्ने झन्झट न बजारको उतारचढावको डर यस आईपीमा थोरै लगानी बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प यस आईपी योजना सुरु गर्नुहोस्
6: अब न्यू काठमाडौ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरुका ब्याट्रीहरुको सजिलै एक्सचेन्ज अफर तपाईको कार भ्यान एसयूभी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टीड ब्याट्रीहरु लग्नुहोस्
7: सम्पर्क ब्याट्री शप न्यू काठमाडौ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
8: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
9: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिने छन् यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
10: नेपाल सरकार विज्ञापन बोर्ड

0: एक्सप्रेसको साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्। Connect to my Worldlink and always stay connected wherever you are.
1: Kehi naulo
2: rochak
1: ani achamma lagne tathya haru. Kips 98.3 FM ma karyakram radio ma rochak radio ma rochak.
2: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 एफएममा।
3: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् विकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।
4: तपाईँ सुन्दै हुनुहुन्छ
5: किप्स 98.3 एफएम योर कम्पानियन
2: नेपाली पप फ्ल्याशब्याक।

0: यो भनाई हो राल्फ वाल्डो एमर्सन को।
1: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
2: भन्ज्याङ चौतारी
1: प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
2: एन्जॉय द कभर वर्जन अफ योर फेभरेट सङ्स Covermania at 98.3. Covermania at 98.3.
3: Every Monday 5 p.m. and Friday 8 p.m.
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: You can dance.
7: You can sing. All you gotta do is
8: just tune in.
9: Keeps FM 98.3 megahertz, your companion.
10: The radio of new generation.
11: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ सोलर होस्ट वा हाइब्रिड सिस्टम बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम
12: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
13: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
13: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
13: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
14: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
15: मोटरसाइकल ब्याट्री इजी एक्सचेन्ज अफर
16: तपाईँको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्
12: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
17: History of Rock.
18: Monday 3 p.m. Only on Keeps FM 98.3 MHz, your companion.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ्क.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: तपाईँ सुन्दै हुनुहुन्छ
6: Kips 98.3 FM, your companion.
7: Mix Max at 9.

0: papai, Danjo, Kids 98.3 FM.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईंसँग। 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्चस्तरीय जाँच र उपचार एउटै ठाउँमा।
4: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्रीरोग समस्या समाधान सेवा।
5: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा।
4: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
6: हलेसी क्लिनिक, नारायण तार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
4: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939।
7: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
8: अरु होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
7: किन एएसी लाइट ब्रिक नै?
8: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
7: वाह, मैले खोजेको जस्तै रहेछ।
8: स्ट्रङ, लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-3596, 98-012-3544।
9: You can dance.
10: You can sing. All you gotta do is
11: just tune in.
10: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
12: Babu, pani ko bill tiride lo.
13: La, tiride.
14: Babu, batti ko bill tiride aaja.
13: La, la, tiride.
12: Dada, internet ko pani last dino hai aaja.
13: La. त्यो पनि तिर्दे।
12: तर सबै कुरा यति छिटै कसरी तिरिस?
13: किनकि मसँग हाम्रो पात्र छ।
14: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
13: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ। छैन त गजब। अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।
15: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
16: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
15: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
16: खै के गर्ने गर्ने दिदी।
17: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
18: नेपाल सरकार, विज्ञापन बोर्ड।
19: अब आयो अति सुपथ मूल्यमा ट्याक्सी, माइक्रोबस, डेलिभरी भ्यान, पिकअप, बस तथा ट्रकका लागि ग्यारेन्टिड ब्याट्रीहरू। न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स ब्याट्री सप कुलेश्वरबाट नयाँ ब्याट्री खरिद गर्नुहोस् र पाउनुहोस् हेभी डिस्काउन्ट र जुनसुकै ब्रान्डका पुराना ब्याट्री एक्सचेन्ज सुविधा।
20: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
21: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
0: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
21: सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरु कार्यक्रम
22: म्युजिक मजा
21: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
23: This is Kips 98.3 FM, your companion.
24: Mix Max at 98.3.

0: life-changing quotes. आज तिमी केही काम गर ताकि भोलि भविष्य स्वयंले तिमीलाई धन्यवाद दिनेछ।
1: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।
2: समय बितेको पत्तै हुँदैन, तर के तपाईको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ। मात्र 1,000 रुपियाँबाट एसआइपी सुरु गर्नुहोस्। तपाईँको थोरै थोरै सेयर लगानीले भोलिको सपना पुरा गर्छ। न धेरै जान्नु पर्ने झन्झट, न बजारको उतार चढावको डर। एसआइपीमा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैङ्क वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआइपी योजना सुरु गर्नुहोस्।
3: मोटरसाइकल ब्याट्री इजी एक्सचेन्ज अफर।
4: तपाईँको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्।
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
6: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको।
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
9: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
10: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
11: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
10: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
11: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
12: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
13: 01-42-35-888 98-12-35-888।
14: पुरै 1 घन्टा 3 मुभिजका सुपरहिट गीतहरू।
15: Every Saturday 9 a.m. and Thursday 6 p.m.

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
1: म्युजिक मज्जा म्युजिक मज्जा
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा
2: एक फूल झरे रखेबो एक फूल झरे रखेबो
3: नेपाली सुपर हिट्स

Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Kips FM

0: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Gibbs FM 98.3 MHz.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
3: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग
0: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
4: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सीदेखि ड्रेनेजसम्म न्युरुलदेखि क्यान्सरसम्म उन्नत प्रविधिबाट उपचार
0: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
5: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
0: फोन नम्बर 4910511 4910511 98511709 98511709
6: ओहो आज त धारामा कति धेरै धमिलो पानी आएछ है
7: अब वर्षा लाग्न थाल्यो यस्तो पानीले त झाडा पखाला आउँ हैजा टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि
6: हैन छोरी यो शुद्धिकरण भनेको चाहिँ के रहेछ
7: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका त्यति मात्र होइन पानी राख्ने भाँडो सफा हुनुपर्छ खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
10: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: बिहिबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमीलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त
3: किप 98.3 एफएम योर कम्पानियन
4: Just move your feet. Enjoy the dance beat.

0: life-changing quotes.
1: हाम्रो सबैभन्दा ठूलो कमजोरी हार मान्नु हो। सफल हुने सबैभन्दा निश्चित तरिका भनेको फेरि एकपटक प्रयास गर्नु हो। यो भनाइ हो थोमस एडिसनको।
2: नेपाली पॉप फ्लैशबैक Every Sunday and Tuesday 10 p.m., Thursday 9 a.m. and Saturday 5 p.m.

0: आयो अति सुपथ मूल्यमा ट्याक्सी माइक्रोबस डेलिभरी भ्यान पिकअप बस तथा ट्रकका लागि ग्यारेन्टिड ब्याट्रीहरू न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स ब्याट्री सप कुलेश्वरबाट नयाँ ब्याट्री खरिद गर्नुहोस् र पाउनुहोस् हेभी डिस्काउन्ट र जुनसुकै ब्रान्डका पुराना ब्याट्री एक्सचेन्ज सुविधा
1: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
4: You can dance.
5: You can sing. All you gotta do is
6: just tune in.
5: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
7: Epson M-Series printers. Primarily for crisp, quality black and white prints at a cost of 25 paise per page. Up to 8,000 pages with initial ink. Consuming just 12 watts of power. 45 times lesser than laser printers. And a 1-year warranty or 50,000 prints.
8: Printers don't come better these days. For your office backup, Mercantile Office Systems, Darbar Marg.
9: Amilai Sunnuhos, www.kipsfm.com Marfat. Just tune in, Radio Naya Generation Ko.
10: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी

हेलो नमस्कार, स्वागत छ कार्यक्रम रेडियोमा रोचकमा। रेडियोमा रोचक तपाईँ सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज, योर कम्प्यानियनमा, द रेडियो स्टेसन द्याट अलवेज किप्स यु कुल, किप्स यु अलाइभ, किप्स यु एन्टरटेन। रेडियोमा रोचक कार्यक्रममा तपाईँलाई हामी विश्वभरि घटेका अनेकौँ रोचक तथा आश्चर्यजनक घटनाहरू सुनाउने गर्दछौँ, साथमा रमाइलो प्रसङ्गहरू पनि हुनेछन्, रहस्यमय रोचक जानकारीहरू तपाईँ समक्ष हामी राख्ने गर्दछौँ। कार्यक्रम रेडियोमा रोचक तपाईँले वर्ल्ड वाइड सुन सक्नुहुन्छ, हाम्रो पात्र ट्युनिङ एप जस्तै एप्सहरू प्रयोग गरेर हामीलाई सुन्न सक्नुहुन्छ। हाम्रो वेबसाइट kipsfm.com पनि हामीलाई मजाले सुन्न सकिन्छ। कार्यक्रममा साथ दिनको लागि म निचल

भएको छु र कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु यो रमाइलो गीतबाट। र आज कार्यक्रममा पहिलो गीतको रूपमा मैले ल्याएको छु निश्चल बस्नेत अनि मुस्कान राणा भाटको आवाजमा चट्टरुमाल।

हिटलरले प्राणदान पाएको त्यो दिन घाइते हिटलरलाई किन मारेनन् ती बेलायती सैनिकले? हजुर, यो प्रसङ्ग सुन्छौँ हामी कार्यक्रम रेडियोमा रोचकमा। जर्मन शासक हिटलरलाई मानव इतिहासका सबैभन्दा क्रूर तानाशाह मानिन्छ। लाखौं मानिसको हत्या तथा दोस्रो विश्वयुद्धका कारक मानिन्छ हिटलर। दोस्रो विश्वयुद्धमा मारिनु अघि आफैले आत्महत्या गरेका हिटलरको अन्त्य यदि धेरै अघि भएको हुन्थ्यो भने दुनियाँमा लाखौं मानिसको ज्यान जाने थिएन। तर त्यस बेला दुनियाँका सबैभन्दा शक्तिशाली रहेका हिटलरलाई मार्ने कसले? वास्तवमा संसारमा विध्वंस मचाउने हिटलरलाई मार्ने मौका एकजना बेलायती सैनिकले धेरै अघि पाएका थिए, तर उनले हिटलरको हत्या गरेनन्। आखिर किन? मौका पाउँदा पनि हिटलरको हत्या नगर्ने ती अङ्ग्रेज सैनिकको नाम हेनरी टेन्डी हो। उनको जन्म सन् 1891 अगस्त 31 भएको थियो। एक होटेलमा जन्मिएका हेनरीले आफ्नो जीवनको बाल्यकाल तथा किशोर अवस्था होटेलकै कामदारको रूपमा तथा अनाथालयमा बिताए। सन् 1910 उनी बेलायती सेनामा भर्ती भए। उनी बेलायती सैनिकको तर्फबाट विभिन्न युद्धहरूमा सहभागी भए र कैयौं पटक घाइते पनि भए। सन् 1918 फ्रान्सको एक गाउँमा हिटलरसँग उनको भेट भयो, जति बेला पहिलो विश्वयुद्ध समाप्त हुने चरणमा थियो। त्यस समय हिटलर पनि जर्मन सैनिकको रूपमा युद्धमा सहभागी भएका थिए। घाइते अवस्थामा छटपटाइरहेका हिटलरलाई हेनरीले देखे। हिटलरको हातमा बन्दुक त थियो, तर गम्भीर घाइते हिटलर बन्दुक चलाउन सक्ने अवस्थामा थिएनन्। शत्रु राष्ट्रको घाइते सैनिकलाई बचाउनको कुनै अर्थ थिएन। यदि चाहेका भए हेनरीले तत्कालै एउटा गोली खर्च गरेर हिटलरलाई उडाइदिन सक्थे, तर उनले युद्धको नियम अनुसार घाइते अवस्थाको विरोधी सैनिकलाई मारेनन् र हिटलरलाई त्यही छाडेर गए। फलत भाग्यले बाँचेका हिटलर पछि जर्मनको शासक बनेर मानव सभ्यतामाथि नै प्रश्न उठाइदिने व्यक्ति बने। यदि हेनरीले हिटलरलाई त्यही बेला मारिदिएको भए सायद दोस्रो विश्वयुद्ध हुन थियो कि, वा लाखौं यहुदी तथा अन्य मानिसहरू मर्नु पर्दैन थियो कि? धेरैले यो प्रश्न उठाउन स्वाभाविकै हो। हेनरीलाई पनि यो प्रश्न नसोधिने कुरै भएन। आखिर हिटलरको हत्या गर्ने मौका पाउँदा पनि किन नगरेको भनेर हेनरीलाई प्रश्न गरिँदा उनको जवाफ पनि स्वाभाविकै थियो। हेनरीका अनुसार उनले दुनियाँकै क्रूर शासक हिटलरलाई नभई एकजना थकित, पराजित तथा घाइते अवस्थाको सामान्य सिपाहीलाई हत्या नगरी छाडिदिएका थिए। आफूलाई प्राणदान दिने हेनरीलाई हिटलर स्वयं पनि चिन्दथे। सन् 1938 तत्कालीन बेलायती प्रधानमन्त्री नेभिले च्याम्बेरिन म्युनिक सम्झौताका लागि जर्मनी गएको बेला हिटलरले आफूलाई प्राणदान दिने बेलायती सैनिक हेनरीको बारेमा पनि कुरा गरेका थिए। सन् 1918 कसरी हेनरी आफ्नो अगाडि आउँदा समेत आफूलाई मारेनन् भन्ने घटनाको विवरण उनले बेलायती प्रधानमन्त्रीलाई सुनाएका थिए।

यस्तो गाउँ जहाँ बोल्दा बोल्दै निदाउँछन् मानिसहरू, आउनुहोस् सुन्छौँ यो पुरा प्रसङ्ग कार्यक्रम रेडियोमा रोचकमा। अहिलेको अस्त व्यस्त जीवनशैलीमा मानिसहरूको निन्द्रा बिथोलिनु सामान्य उपक्रम बनिसकेको छ, तर यो दुनियाँमा केही यस्ता मानिसहरू पनि छन् जहाँका मानिसहरू जति बेलै निदाइदिन्छन्, जहाँ पनि निदाइदिन्छन्। उनीहरू बोल्दा बोल्दै निदाउँछन्, हिँड्दा हिँड्दै निदाउँछन्। आखिर यो कसरी सम्भव भयो त? हो, कजाकिस्तानको कलाची गाउँका मानिसहरू जुनसुकै बेला र जहाँसुकै निदाउने गरेका छन्। गाउँलेहरूमा रहस्यमय निद्रा रहेको छ। कहिलेकाहीँ त मानिसहरू महिनौसम्म पनि सुतिरहन्छन्। सुतेर जागा हुँदा मानिसहरू त्यसअघिको सबै कुरा भुलेका हुन्छन् र अनौठा हरकत गर्दछन्। यो गाउँको अनौठो निद्राको त्यो घटना पहिलो पटक सन् 2010 सार्वजनिक भएको थियो। केही बाल बालिकाहरू विद्यालयमा अचानक सुत्न थालेका थिए। त्यसपछि गाउँका अरू मानिसमा पनि एकासि निद्रा आउने रोग देखा पर्न थाल्यो। मानिसहरू अनायासै निदाउने त्यो समस्या बढ्दै गयो। त्यस यता यो अनौठो रोगका बारेमा उक्त गाउँमा कैयौँ शोधकर्ताहरूले खोज अनुसन्धान गरिरहेका छन्, तर यसको खास कारण पत्ता लाग्न सकेको छैन। युरेनियम खानीका कारण अस्वाभाविक निद्राको समस्या पैदा भएको विश्वास गरिएको छ। युरेनियम खानीबाट निस्केको विकिरण तथा विषाक्त ग्यासका कारण स्थानीय मानिसहरूको स्वास्थ्यमा गम्भीर असर परिरहेको र मानिसहरूमा अचानक बेहोस हुने समस्या समेत पैदा भएको बताइन्छ। उक्त समस्याका कारण गाउँबाट मानिसहरू पलायन हुने क्रम बढेको छ।

0: Yoho Kips FM 98.3 MHz.
1: Naya naya sajo hai sansara, sukha dukha baato hai me.
2: Kips Unplugged.
3: Phul hai na kaada kaade baat.
2: Nepali artist singers haruka unplugged geet haru sunna na chutyaunu hola harek aitbar madhyan 12 baje ra sharibar diuso 4 baje
1: timro dil ko bhitra bhitra bhanake cha bandu basta
4: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग
5: 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
2: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
6: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
2: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
7: हलेसी क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511 4910511 9851170939
8: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
9: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
8: किन ए एसी लाइट ब्रिक नै
9: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
8: वाह मैले खोजेको जस्तै रहेछ
9: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 35 96 98 512 34 444
10: What's the secret to success?
11: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
11: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
12: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
13: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
14: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
13: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
14: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
15: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
2: 01-42-35-888 98-12-35-888
16: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
17: Babu, pani ko bill tiri de lo.
18: La, tiri de.
19: Babu, batti ko bill tiri de aaja.
18: La, la, tiri de.
17: Dada, internet ko pani last dino hai aaja.
18: La, tyo pani tiri de.
17: Tara, sabbe kura eti chite kasari tiris.
18: Kinaki masanga, hamro patra cha.
19: Hamro patra ta masanga pani cha. Tara payment. कसरी
18: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
20: मोटरसाइकल ब्याट्री इजी एक्सचेन्ज अफर
21: तपाईको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्
0: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।

0: केही नौलो
1: रोचक
0: अनि अचम्म लाग्ने तथ्यहरू KIPS 98.3 FM मा यो हो कार्यक्रम रेडियोमा रोचक रेडियो।

हजुर, कार्यक्रम रेडियोमा रोचकमा फेरि पनि स्वागत छ। पहिलो व्यापारिक विश्रामपछि तपाईँ अहिले ट्युन इन गर्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज, योर कम्पानियन, द रेडियो अफ न्यू जेनेरेसन, द रेडियो स्टेसन दट अलवेज किप्स यु कुल, किप्स यु अलाइभ, किप्स यु एन्टरटेन। म निचल छु तपाईँको साथमा। हाम्रो पात्र ट्युन इन एप जस्तै एप्सहरू प्रयोग गर्नुहोस्, हामीलाई मजाले लाइभ सुन्न सक्नुहुन्छ वर्ल्ड वाइड, जस्तै किप्स एफएम .com पनि मजाले सुन्न सकिन्छ। किप्स एफएम 98.3 मेगाहर्ज, योर कम्पानियन, ट्युन इन गर्दै हुनुहुन्छ अहिले कार्यक्रम रेडियोमा रोचक पालो रहेको छ। यस कार्यक्रममा हामी तपाईँलाई विश्वमा घटेका रहस्यमय रोचक जानकारीहरू, जस्तै रमाइला कथाहरू, आश्चर्यजनक घटनाहरू र निकै नै रोचक प्रसङ्गहरू कार्यक्रममा राख्ने गर्दछौँ। आउनुहोस् कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु अर्को एउटा रोचक प्रसङ्गबाट नै। के तपाईँले यस्तो खेत देख्नु भएको छ जहाँ बाली नाली होइन कारको खेती हुन्छ? आउनुहोस् पूरा प्रसङ्ग सुन्छौँ कार्यक्रम रेडियोमा रोचकमा। के तपाईँले यस्तो खेत देख्नु भएको छ जहाँ बाली नाली होइन कारको खेती हुन्छ? अमेरिकाको नेवाडामा एउटा यस्तो ठाउँ छ जहाँ कारहरू फल्दछन्। नेवाडाको गोल्डफिल्ड नामक पहाडको समाचार हो यो। उक्त पहाडमा एकजना मानिसले कारको खेती गरेर कीर्तिमान कायम गरेका छन्। माइकल मार्क रिप्पी नामका व्यक्तिले सन् 2011 त्यस ठाउँमा जमिनमा कार गाड्ने काम गरेका थिए। चौरमा रुख ठडिए झै गरी कारहरू गाडिएका छन्। सो ठाउँको नाम द इन्टरनेसनल कार फरेस्ट अफ द लास्ट चर्च राखिएको छ। अहिले उक्त ठाउँमा 40 भन्दा धेरै पुराना कार तथा ट्रकहरू ठडिएका छन्। ती गाडीहरू जमिनमा केही मात्रामा गाडेर उभ्याइएका हुन्। टाढाबाट हेर्दा जमिनबाट गाडीहरू उम्रिए जस्तो लाग्दछ। रङ्गी बिरङ्गी गाडी तथा गाडीमा बालिने चमकदार प्रकाशका कारण त्यो ठाउँ निकै सुन्दर देखिन्छ।

कार्यक्रममा अर्को एउटा रोचक प्रसंग। जब एउटा बाल्टिनका लागि दुई देश बीच भएको थियो भीषण युद्ध। हजुर, पूरा प्रसंग अपक्रममा। विश्वको इतिहासमा 101 हिंसक युद्धहरू भएका छन्, जसमा लाखौं मानिसहरूको ज्यान गएको छ। यी मध्ये अधिकांश युद्धहरूमा राजनीतिक कारण हुन्थ्यो, तर आजभन्दा करिब 695 वर्ष अघि एउटा यस्तो युद्ध भएको थियो जुन युद्धको कारक तत्व केवल एउटा बाल्टिन थियो। बाल्टिनका कारण भएको उक्त युद्धमा 2000 भन्दा धेरै मानिस मारिएका थिए। यो घटना सन् 1325 हो। त्यस समय इटालीमा धार्मिक तनाव निकै बढेको थियो। त्यहाँको बोलोग्ना र मोडेनाको बीचमा प्राय युद्ध भइरहन्थ्यो, किनकि बोलोग्नालाई इसाई धर्मगुरु पोपको समर्थन मिलेको थियो भने मोडेनालाई रोमन सम्राटको समर्थन प्राप्त थियो। बोलोग्नाका जनताको विश्वास थियो कि पोप नै इसाई धर्मका सच्चा गुरु हुन्, जबकि मोडेनाका मानिसहरू रोमन सम्राटलाई नै सच्चा गुरु मान्दथे। सन् 1296 बोलोग्ना र मोडेना बीच पहिलो युद्ध भएको थियो। त्यसपछि यी दुई राज्यबीच सदैव तनावको अवस्था रह्यो। रिनाल्डो बोनाकोल्सीको शासनकालमा मोडेना राज्य निकै आक्रामक भएको थियो र बोलोग्नामाथि हमला गर्न थाल्यो। सन् 1325 मोडेनाका केही सैनिक बोलोग्नाको एक किल्लामा जबरजस्ती छिरेर त्यहाँ रहेको एउटा काठको बाल्टिन चोरेर लगेपछि उत्पन्न विवादले ठूलो युद्धको रूप लियो। त्यो बाल्टिन बहुमूल्य हिरा जवाहरातहरूले भरिएको थियो। बहुमूल्य रत्नहरूले भरिएको बाल्टिन मोडेनाका सेनाले चोरेपछि बोलोग्नाको सेनाले चोरिएको सामान फिर्ता गर्न आग्रह गर्यो, तर मोडेनाले चोरी गरेको बाल्टिन फिर्ता गर्न अस्वीकार गर्यो। त्यसपछि बोलोग्नाले मोडेना राज्य विरुद्ध युद्धको घोषणा गर्यो। बोलोग्नासँग त्यस समय 32,000 संख्यामा सेना थियो, जबकि मोडेनाका राज्यसँग केवल 7,000 सेना थिए। दुई राज्यबीच बिहान सबेरै सुरु भएको युद्ध मध्यरातसम्म चलेको थियो। अनौठो त के भने, 5 गुणा कम सेना भएको मोडेनाले उक्त युद्ध जित्यो। सो युद्धमा 2000 भन्दा धेरै सेना मारिए। बोलोग्ना र मोडेनाको बीचमा भएको यस लडाईँलाई वार अफ द बकेट अर्थात् वार अफ द अकेन बकेट पनि भनिन्छ। युद्धको कारक बनेको त्यो बाल्टिन अहिले पनि एउटा सङ्ग्रहालयमा राखिएको छ।

कार्यक्रममा अर्को एउटा रोचक प्रसंग। दुनियाँको यस्तो सहर जहाँ मानिस एकाएक पत्थर बने, आउनुहोस् पूरा प्रसंग सुन्छौ कार्यक्रम रेडियोमा रोचकमा। कुनै मान्छे तथा रुखलाई कसैले छुने बित्तिकै ढुङ्गा बन्ने गरेका कहानीहरू कतिपय लोककथामा सुनिएको थियो, तर यो दुनियाँमा यस्तो सहर छ जहाँ इतिहासको कुनै कालखण्डमा हजारौँ मानिस, जीव जन्तु तथा बोट बिरुवाहरू एकाएक सर्वनाश भएर अन्तत पत्थर बनेका थिए। मान्छे तथा सबै जीव जन्तु र वनस्पति ढुङ्गा बनेको सहर इटालीमा छ। उक्त सहरमा अहिले पनि पत्थर बनेका ती मानिस तथा जीव जन्तुका आकृति देखिन्छन्। झ्वाट्ट हेर्दा ती कुनै मूर्ति जस्ता लाग्दछन्, तर ती मूर्ति नभई साँच्चै पत्थर मानव हुन्, जसको पछाडि निकै भयानक इतिहास लुकेको छ। उक्त सहरको नाम पोम्पी हो, जहाँ आजभन्दा झन्डै 19.5 वर्ष अघि 15,000 मानिसको बसोबास थियो। सन् 79 त्यहाँ एउटा भयानक घटना भयो। वैज्ञानिकहरूले उक्त सहरको भग्नावशेषबाट यस्ता तथ्यहरू उत्खनन गरेका छन्, जसका कारण उक्त प्रलयबाट सहरमा त्यस बेला कोही पनि जिउँदो रहन नपाएको अनुमान गर्न सकिन्छ। पोम्पी करिब 170 एकड क्षेत्रफलमा फैलिएको छ। त्यहाँ रहेका खण्डहरूका आधारमा त्यस समय उक्त सहरमा 11,000 देखि 15,000 मानिसको बसोबास भएको अनुमान गरिएको छ। केही वर्ष अघि उत्खननका क्रममा पुरातत्वविदहरूले त्यहाँ एउटा घोडाको शरीर तथा त्यसको कवच फेला पारे, जुन पत्थर बनिसकेको थियो। साथै मान्छेको खप्पर पनि फेला पर्यो, जुन सिसा बनिसकेको थियो। वास्तवमा पोम्पीको नजिकै पर्ने नेपल्सको खाडी स्थित माउन्ट भेसुभियसमा सन् 79 भयानक ज्वालामुखी विस्फोट भयो। उक्त ज्वालामुखी विस्फोटबाट ठूलो मात्रामा लाभा, खरानी तथा ग्यास निस्किएर सहरलाई छोपियो। सहरका कुनै पनि मानिस भाग्न सकेनन्। सहरका मानिस, जीव जन्तु तथा रुख बिरुवा समेत ज्वालामुखीको लाभाले पुरिए। जब लाभा सेलाउन थाल्यो, तब ठोस अवस्थाको लाभामा लपेटिएर मान्छे र जनावरका लासहरू चट्टान जस्तै भए। पोम्पी जस्तै उक्त ज्वालामुखीले अर्को सानो सहरलाई पनि विध्वंस गरेको थियो। त्यसको नाम हर्कुलेनियम हो। सो सहरमा सबै मानिस ज्वालामुखीमा परेर मरेका थिए। सो सहरको भग्नावशेषबाट पनि पुरातत्वविदहरूले चट्टानी मानव शरीरहरू फेला पारेका छन्। इटालीका यी दुवै सहरहरू युनेस्को को विश्व सम्पदा सूचीमा रहेका छन्।

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ
1: समय बितेको पत्तै हुँदैन तर के तपाईँको पैसा समयसँगै बढिरहेको छ अब ढिलो नगर्नुहोस् तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ मात्र 1000 रुपियाँबाट यस आइपी सुरु गर्नुहोस् तपाईँको थोरै थोरै सेयर लगानीले भोलिको सपना पुरा गर्छ न धेरै जान्नु पर्ने झन्झट न बजारको उतार चढावको डर यस आइपीमा थोरै लगानी बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैङ्क वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प यस आइपी योजना शुरू गर्नुहोस्
2: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: ए के भयो के को हल्ला खल्ला भयो
5: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
6: के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
4: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
6: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो परतिरको मुहानको धारो पनि सुक्यो अब पानीले न 2 घन्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने
5: हो त है हामीले त ध्यानै नदिएको
6: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
7: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
8: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
9: Join our community on Facebook for the latest updates and all the music you love.
8: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
10: Kehi Naulu.
11: Rochak.
10: Ani Ajama Lagne Tathyaharu. Keeps 98.3 FM ma karyakram radio ma rochak
11: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र Keeps 98.3 FM ma
12: Keeps FM 98.3 megahertz your companion
10: केही नौलो
11: रोचक
10: अनि अचम्म लाग्ने तथ्यहरू Keeps 98.3 FM मा यो हो कार्यक्रम रेडियोमा रोचक

हजुर, दोस्रो अनि अन्तिम व्यापारिक विश्रामपछि फेरि पनि स्वागत छ कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ रेडियोमा रोचक किप्स एफएम 98.3 मेगाहर्ट्ज यो कम्प्यानियन ट्युनिङ गर्दैछ द रेडियो अफ न्यू जेनेरेसन द रेडियो स्टेसन द्याट अलवेज किप्स यु कुल किप्स यु अलाइभ किप्स यु एन्टरटेन कार्यक्रम रेडियोमा रोचक तपाईँले वर्ल्ड वाइड सुन सक्नुहुन्छ हाम्रो वेबसाइट किप्स एफएम .com.bat त्यस्तै हाम्रो पात्र ट्युनिङ एप जस्तै एप्सहरू प्रयोग गरेर पनि मजाले सुन्न सक्नुहुनेछ यस कार्यक्रममा हामी तपाईँ सामु ल्याउने गर्दछौँ विश्वमा घटेका एकदम रमाइला जानकारीहरू जुन चाहिँ सुन्दाखेरि तपाईँलाई आश्चर्य लाग्न सक्छ रमाइला कथाहरू जस्तै रहस्यमय चिजहरू जुन चाहिँ इतिहासमा देखेका थिए त्यही प्रेजेन्ट टाइममा पनि भएका घटनाहरू पनि तपाईँ समक्ष हामी ल्याउने गर्दछौँ आउनुहोस् कार्यक्रममा लागौँ अर्को एउटा रोचक प्रसङ्गतर्फ नै जुन चाहिँ रहेको छ दुनियाँकै सबैभन्दा धनी अपराधी जसको अरबौँ रुपियाँ वर्षेनी मुसाले खान्थ्यो हजुर यो प्रसङ्ग कार्यक्रम रेडियोमा रोचकमा दुनियाँमा अपराध कर्मबाट धनी सम्पत्ति कमाउने मानिसहरू धेरै छन् तर केही अपराधीहरू चाहिँ अपराध कर्मबाटै यति धेरै धन थुपारेका हुन्छन् कि उनीहरूले थुपारेको धन मुसालाई आहारा बनिदिन्छ पाब्लो एस्कोबारको नाम दुनियाँकै सबैभन्दा धनी अपराधीको रूपमा इतिहासमा दर्ज छ सन् 1993 उनको मृत्यु भएको थियो किङ अफ कोकिनको नामले पनि चिनिने एस्कोबार कोलम्बियाका लागु औषध कारोबारी थिए कोलम्बियाका सबै नेता आफ्नो गोजीमा रहेको उनले दावी गर्दथे अर्थात् देशका सबै नेतालाई उनले आफ्नो धनले किनेका थिए लागु औषध अपराधबाट एस्कोबारले यति धेरै धन कमाए कि सन् 1989 उनी विश्वको सबैभन्दा धनी व्यक्तिको सूचीमा 7 नम्बरमा परेका थिए फोर्ब्स पत्रिकाका अनुसार त्यति बेला एस्कोबारको सम्पत्ति 25 अर्ब अमेरिकी डलर थियो जुन आजको मूल्यमा 18 खर्ब 75 अर्ब हुन्छ उनीसँग असङ्ख्य लग्जरी गाडीहरू तथा सयौँ घरहरू थिए भनिन्छ पाब्लो एस्कोबारका विषयमा एउटा निकै रोचक प्रसङ्ग छ सन् 1986 उनले कोलम्बियाको राजनीतिमा प्रवेश गर्ने कोसिस गरे त्यसका लागि उनले तत्कालीन अवस्थामा कोलम्बियाको 10 अर्ब राष्ट्रिय ऋण तिरिदिने प्रस्ताव राखेका थिए उनको बारेमा एक अर्को रोचक कथा पनि छ एकचोटि उनले कहीँ यात्रा गर्दै थिए बाटोमा जाडो भयो त्यसपछि उनले आगो ताप्नका लागि गाडीमा रहेका $20,00,000 बराबरका नोटका गड्डी छिके अनि त्यही नोटमा आगो सल्काएर आगो तापे पाब्लो एस्कोबारलाई अहिलेसम्मकै कुख्यात तथा चलाख कोकिन कारोबारी मानिन्छ साथै उनलाई विश्व इतिहासमा सबैभन्दा धनी तथा सफल अपराधी पनि मानिन्छ यहाँसम्म कि तत्कालीन अवस्थामा अमेरिका सरकार पनि उनीबाट समस्यामा परेको थियो किनकि उनले पुरै अमेरिकामा आफ्नो कोकिनको कारोबार फैलाएका थिए पाब्लोका भाइ रोबर्टो एस्कोबारका अनुसार आफूसँग भएको नगदको गड्डी बाँड्नका लागि मात्र उनी हरेक हप्ता $1,000 बराबरको रबर ब्यान्ड खरिद गर्दथे उनले धनका गड्डीलाई आफ्नो गोदाममा राख्दथे गोदाममा मुसाको बिग बिगी थियो जसका कारण प्रतिवर्ष करिब $1,00,000 बराबरका नगद नोट त मुसाले नै टुक्रा टुक्रा पारिदिन्थ्यो कोलम्बियाका सरकारी कर्मचारीप्रति उनको एउटा मात्र सिद्धान्त थियो या त घुस लेऊ या त गोली खाऊ उनले आफूले भनेको नमान्ने कयौं कर्मचारीको हत्या गरे उनकै कारण तत्कालीन अवस्थामा कोलम्बियामा धेरै हत्याकाण्डहरू भए र कोलम्बिया विश्वको हत्याको राजधानीको रूपमा चित्रित भयो सन् 1985 कोलम्बियाको सर्वोच्च अदालतमा भएको गोलीकाण्ड उनकै नेतृत्वमा भएको थियो जसमा अदालतमा कार्यरत आधा जसो न्यायाधीशहरूको हत्या भएको थियो सरकारका लागि हत्यारा तथा अपराधी भए पनि कोलम्बियाको मेडेलिन सहरका आम जनताको नजरमा भने उनी रोबिन हुडको भूमिकामा थिए उनले सहरवासी गरिबहरूलाई पैसा बाँड्दथे भने धेरैका लागि घर बनाइदिएका थिए उनी गरिबको नजरमा नायक भन्दा कम थिएनन् अन्तत सन् 1993 डिसेम्बर 2 गोली लागेर उनको मृत्यु भयो उनलाई गोली कसले हान्यो भन्ने विषय पनि यकिन हुन सकेन कतिपयले उनले आत्महत्या गरेको दावी गरे भने कतिपयले पुलिसले गोली हानेर मारेको बताए दुनियाँका सबैभन्दा धनी तथा सफल अपराधी पाब्लोको बारेमा धेरै किताब लेखिएका छन् र फिल्म समेत बनेका छन्

कार्यक्रम रेडियोमा रोचकमा अर्को एउटा प्रसंग, दुनियाँकै विचित्र पहिरन जसमा फलाउन सकिन्छ 22 थरीका तरकारी र फलफूल। हजुर, सुनौ यो प्रसंग विस्तारमा। संसारमा सदैव केही न केही अचम्मका काम भइ नै रहेका हुन्छन्। कहिलेकाहीँ मान्छेहरूले गुणस्तरहीन सामानहरूको प्रयोग गरी विभिन्न उपयोगी सामान बनाउँदछन् त कहिलेकाहीँ मान्छेले लगाउने पहिरनमै अनेक खालका कलाकारिता देखाउँछन्। अमेरिकामा एउटा यस्तो बगैँचा तयार गरिएको छ जसलाई कपडाको रूपमा शरीरमा लगाउन सकिन्छ। यो विश्वकै पहिलो यस्तो बगैँचा हो जसलाई पहिरन बनाएर लगाउन सकिन्छ। अमेरिकाको दक्षिण क्यालिफोर्निया विश्वविद्यालयका प्राध्यापक तथा डिजाइनर अरुसियाक ग्याब्रियलले उक्त पहिरनवाला गार्डनको डिजाइन गरेका हुन्। उनी भन्छन्, आफ्नो खाना आफै फलाउनुहोस्। तरकारी तथा फलफूल फलाउने यो पहिरन लगाएर तपाईँ जहाँ पनि घुम्न सक्नुहुन्छ। अर्को रोचक कुरा त के भने, यो पहिरनमा फलिरहेका तरकारी तथा फलफूलका बिरुवामा आफ्नै पिसाबले सिँचाइ गरिएको हुन्छ। डिजाइनर अरुसियाकको यो परियोजना फ्रान्सको बाटनिस प्याट्रिक ब्लाङ्कको भर्टिकल गार्डन्सबाट प्रेरित छ, जसलाई माटोको आवश्यकता पर्दैन। बगैँचावाला यस पहिरन तयार गर्नका लागि आर्द्रता रोक्ने कपडाको एक पत्रलाई गन्जीको आकार दिइन्छ। उक्त पहिरनमा अरुसियाकले अहिलेसम्म 22 भन्दा धेरै प्रकारका सागसब्जी तथा फलफूल उमारिसकेका छन्। यसमा गोबी, गाजर, स्ट्रबेरी, बदाम लगायतका छन्। अरुसियाको यो पहिरन एक आर्किटेक्टको प्रश्नबाट पनि प्रेरित छ। ती वस्तुकलाविदको सवाल छ कि भविष्यमा माटोमा पानीको अभाव हुँदा खेतीबाली कसरी उब्जिएला, हामीले पौष्टिक भोजन तथा स्वस्थ बिरुवा कसरी उमार्ने होला। यिनै प्रश्नको जवाफ खोज्दै अरुसिया ग्याब्रियलले यस डिजाइनर ड्रेस तयार गरेका हुन्। यद्यपि पहिरनमा उम्रिएका बिरुवाहरूमा जब तरकारी तथा फलफूल फल्दछन् तब यसको वजन बढ्दछ। वजन बढेसँगै यसलाई जिउमा पहिरन समेत समस्या हुन्छ। यसका अलावा यो पहिरनमा पिसाबबाट गरिने जुन सिँचाइको प्रणाली छ त्यसको बारेमा पनि कतिपयले आलोचना गरेका छन्।

वेल कार्यक्रम रेडियोमा रोचकमा हुनुहुन्छ। रेडियोमा रोचकमा तपाईँलाई आजको जानकारीहरू कस्तो लाग्यो त तपाईँले आफ्नो सल्लाह सुझाव दिन सक्नुहुन्छ facebook.com/keepsfmkeepsfmमा। तपाईँलाई कस्तो लाग्यो आफ्नो प्रतिक्रिया जनाउनु होला। र आज मसँग रहेका सम्पूर्ण जानकारी सकिसकेका छन्। अब बिदा माग्ने पनि समय भइसकेको छ र सम्पूर्ण लिस्ट साथीहरूलाई धन्यवाद दिन चाहन्छु सुनेर साथ दिनुभयो र आगामी दिनहरूमा पनि तपाईँको साथको अपेक्षा राख्दै म निज्जल पनि बिदा भए। नमस्कार, टेक केयर एन्ड बाई बाई। सुन्दै गर्नुहोला KIPS FM 98.3 MHz, your companion।

0: Life-Changing Quotes. दुःखको भुलभुलैयाबाट बाहिर जाने एउटा मात्र सही तरिका क्षमा गर्नु हो। यो भनाई हो जॉन ग्रीनको।
1: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरुका ब्याट्रीहरुको सजिलै एक्सचेन्ज अफर। तपाईको कार, भ्यान, एसयूवी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टीड ब्याट्रीहरु लग्नुहोस्।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला। किप्स मोस्ट वान्टेड, किप्स मोस्ट वान्टेड।
6: हरेक शनिबार मध्याह्न 12 बजे, आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे।
7: किप्स एफएम 98.3 मेगाहर्ट्ज, योर कम्पानियन, योर कम्पानियन।
8: Touch me, touch me, touch me. Stop! Rewind. Rewind. Bollywood.

0: वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: You can dance.
4: You can sing. All you gotta do is
5: just tune in.
4: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
7: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
9: सुबिसु, छिटो पनि सुरक्षित पनि।
10: थप जानकारी तथा बुकिङका लागि
11: 01-42-35-888 98-32-35-888।
12: What's the secret to success?
13: Simple. Say yes to radio advertising.
12: Your brand, our voice. One message, thousands of listeners.
13: Radio advertising. Affordable, effective, and culturally close.
12: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
14: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध। यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ। सोलर होस्ट वा हाइब्रिड सिस्टम, बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
15: Rewind Bollywood.

0: वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्।
1: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
2: You can dance.
3: You can sing. All you gotta do is
4: just tune in.
3: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
7: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। Just tune in, radio, naya generation ko.

0: तीस वर्ष देखि इन्टरनेट को स्पीड में मात्र होइन प्रविधि सुविधा सृजनशीलता में पनि सधैं छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वेल्डिङ
1: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाई हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
2: भन्ज्याङ चौतारी
1: प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा

0: Don't change the station. We'll be right back. You are listening to Kips FM 98.3 MHz. Your companion. Just tune in.
1: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरूका ब्याट्रीहरूको सजिलै एक्सचेन्ज अफर तपाईँको कार भ्यान एसयुभी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टिड ब्याट्रीहरू लग्नुहोस्
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: नमस्कार अनि हार्दिक स्वागत छ
2: हजुर नमस्ते अनि स्वागत छ यो किप्स एफएम
3: 98.3 नमस्कार किप्स 98.3 एफएम
4: यो हो किप्स 98.3 एफएम तपाईं सँगको सहयात्रा
5: नेपाली सुपर हिट्स

0: Are listening to Kips FM 98.3 MHz, your companion.
1: किप्स 98.3 FM को आजको सम्पूर्ण नियमित प्रसारण यहीँ सकिन्छ। भोलि बिहान पुनः रमाइला गीत संगीत र कार्यक्रमको साथमा उपस्थित हुनेछौँ। शुभरात्रि।